निष्प आसिक सुम्म गर्मीको नका मन आजका कुन तिहान छु उक्कुसुङ्गु त आज चेरी गर्मीको नका रिङ आशा जामी तिहा सिनका पिपिस कि किङका तिहाङ्गी मारे चैमन्ता मारी कुतिङ जाता कुसी कुयो इमा नजाता काङ्गी निष्प काइता सामुको पाने कुतिङ जाता इमा जातापिस याचा सोची